0: بچوں پر رحم کر، انہوں کو مکتی دھام میں تو بھیجو،
1: आप सुन रहे हैं शिवा रेडियो, सत्यम शिवम सुंदरम।